0: बिल तक दक कम फंसे हैं गोते मियोती फाइव पे ऐप बिल तक अंगारा जुमला ददु फाइव पे ऐप ट्रांसफर कोल्ला देंगा महुरी हाँ बिल तक फैसा दक का निम्मा लम्बी फोन फेंग गैस अधि मीडिया नेट बिल कस देख के ने रीलोड रास्टस नूनी डेटा पेक्विस नेगे नेंगे मी हम डिजिटल वॉलेट है देने मस दिबावायरु बिल नु देखी गेंग लारिया वीनुए नेंगी गेंग उले कर नुझे ने हुरिया डिजिटल पेमेंट का फाही पे मा फाही
1: अबू बकर के फानों के आरी होगा मुस्लिमों के फुर्तम खलीफा के दौर का दुरु इसने बनाया गनवा इख्लास तेरे मशीर के हैसियतों इकले के फानों खलीफा का रही होगा खिदमे करेवे हिजरान तेर व नहर सैयदना अबू बकर रलियल्लाहु अन्हा अवहारों के आलास कंफुल जेहे बनाया गतम एकले के फानों के कायम मकाम को अय्यन करेपुम के मसलागा एमे फुर्तम मशवरा करेवे अब्दुर रहमान बिन औफ रलियल्लाहु अन्हा سيدنا ابو بكر غفان عمر رضي الله عنه نم فل هوش هلبوم رسول النبي عبد الرحمن بن عوف نهانو مني بن كما بيدالوي عمر کے قابلیت کی اک مامد شکن ہوری کمن نو نے نمو سکلے فان کی ورن ہرکشی مزاج پھڑے کی بے کلے کے سيدنا ابو بکر رضي الله عنه بيدالوي اکلے فان ما ہرکش پھڑ کما فننے اڑو گن ما مڑ ما تیر وی مے اکلے فان کے استر پھڑ گا مسئولیت اڑو امیل لفلو مڑ ما تیر وی وڈا گن فانے ಕೊಮ್ಮೆಕಸ್ ಕುಡ ದುವಸ್ ಕುಳಕು ಆಲಾಸ್ ಕುಂಫ್ಲಾ ಉಳುವು ಮಫು ಸಿದ್ದೀಕ್ ಅಕ್ಬರ್ ಮಿದುನಿಯ ದೂಕುರಬುಮು ಖಲೀಫಾಕಮ ಇಸ್ವೆ ವಡಾಗತಿ ಫಾರೂಕ್ ಉಲ್ ಆಜಮ್.